following the fuqaha, the maraji, the ulama. Amma hawadith al-waqi'a, all the new things that are going to come in, al-ihtijaj, Sheikh Tabrasi, farja'u ila ruwati hadithina. Bas main itni baat karke jaunga, baat ko aage badhate. Sixth is, always be a supporter of the mazloom. Because I'm coming from a background, ab ye main baat bhi kehta hun to koi aur shakhsiyat zehen mein aa jati hai. कहते मजलूमों का साथी होना चाहिए. सही है, मजलूम का साथी हो और जालिम के खिलाफ. बट इन अ वे दैट इज इफेक्टिव, एटलीस्ट थ्रू आवर कॉन्डक्ट एंड सो मेनी अदर थिंग्स दैट कैन बी सेड अपॉन इट. बट दैट इज समथिंग व्हिच इज गिवन, व्हिच इज विद इन द डीएनए ऑफ अ शिया. इफ दिस इज नॉट देयर विद इन द डीएनए ऑफ अ शिया, इज नॉट अ शिया. आखिरी बात, बस ये बात जरूरी है ताकि मैं चाह रहा हूँ, बिकॉज आई कैन इंशाल्लाह कंक्लूड द टॉपिक. द फाइनल थिंग एंड द सेवन थिंग इज व्हाट, हैव पेशेंस. इट्स नॉट समथिंग यू नो व्हेन वी से स्ट्रेटेजिक, व्हाट डू यू मीन स्ट्रेटेजिक. हर कोई इस्तेमाल तो लफ्ज़ कर रहा होता है स्ट्रेटेजिक स्ट्रेटेजिक, व्हाट डू यू मीन स्ट्रेटेजिक. देयर इज समथिंग दैट्स कॉल्ड टैक्टिकल, देयर इज समथिंग दैट्स कॉल्ड स्ट्रेटेजिक. Tactical management is different than strategic management. Tactical plans are different than strategic plans. Tactical plans are only for a few months, only for a few weeks. There is a construction going up on in Horontario. Usko to strategic construction kehni chahiye. But I'm telling you, in general, right? There's a tactical plan. Take this road, take that road, take this road, take that road. Right? But what is strategic plan? Strategic plan, it takes 15 years, it takes 20 years, it takes a generation. Takes generation to get the result. Inna al-anata min Allahi wal-ujlata min ash-shaytan. Nabi ki hadith hai. Being haste, being rushing, is coming from shaytan. And having the sabr, having the patience, having the deliberation, having the composure, that is from Allah Almighty. You don't get result the next second. Malana kya ho raha hai, kaise ho raha hai. Wait and watch. Things are going to change. And ultimately, the victory is going to be for the believers. يَمْلَأُ الْأَرْضَ كِسْتًا وَعَدْلًا كَمَا مُلِئَ الظُّلْمَ وَجَوْرًا. Indeed, the Qaim is going to reappear. He's going to fill this earth with equity and with justice, the way it's filled with injustice and oppression. هوگا مشکلات ہیں. لیکن پروردگار بھی تو کہہ رہا ہے نصر اللہ قریب. It's very very near. We cannot fathom it. But that نصر اللہ is who? The قائم of محمد علیہ السلام. We are not responsible for the results. We are responsible for the efforts. اللہ تعالیٰ آپ کو یہ نہیں پوچھے گا آپ نے کتنا کیا, وہ چینج کیوں نہیں آیا, کیوں نہیں آیا, یہ کیوں ہوا وہ. The ultimate victory is what? You act upon what Allah has commanded you to do so. Who is going to bring the real change? Musabbibul asbab, aap apne aap ko nahi banaye, wo rab ki zaat hai. Samajh rahe? To bas inshallah, we keep these things in our mind. Little bit things that we can do inshallah. For the believers that are going through very terrible time. Terrible time materialistically, but as we have said something, what? Everything that comes from Allah Almighty, even if it means a trial, it is a blessing of Allah Almighty. Ek misal aapki khidmat mein arz kar do. Zahra kitab Sulaim ko uthaiyega, kitab al-ihtijaj aur sari kitab, aap hatta Ibn Qutaiba ki kitab al-imama wa siyasa ko uthaiye. Zahra gayi hain, sawari pe sawar hui hain, Hasanain saath saath chal rahe hain. Sarkar 3 raatein gayi hain, 40 logon ne vaada kiya aane ka. 40 mein se kitne aa gaye? 40 logon ka tha sar munda ke aana. 40 لوگ بھی ہوتے تو علی قیام کرتے. 3 آئے, 4 آئے, روایتوں کا اختلاف. مشکلات ہیں نا, آل محمد مشکلات سے گزرے, لیکن کیا علی نے ہار مان لی؟ استغفر اللہ, میں تو سمجھانے کے لیے کہہ رہا ہوں, ورنہ فتح یابی ہے تو صرف اور صرف اہل ایمان کے لیے ہے. وہی لوگ تھے 25 سال بعد علی کے دروازے پر اس طریقے سے آ رہے تھے کہ مولا کہتے تھے کہ اس طریقے سے میرے گھر پر آئے ہیں, میرے دروازے پہ آئے ہیں, کہ گویا حسنین کچل رہے تھے اور لوگ اپنی بیعت دینے کے واسطے آ رہے تھے علی المرتضیٰ کے گھر, ان کے دروازے پر.